Bismillahirrahmanirrahim. Assalamu alaikum. نودی کے میگا ہٹس دی ویف ایم امی گڈی گٹی اون کول لاندی بہ ہنتے نوفا ور وقت کول کنگے دو امی گڈی کے خبر تک ائے کی ایک بات کولی الگن شہدا محمود ان فر تمے بالا لنی راج ایک مس نوفا کولے خبر تک تفصیلا ایرے کون نہ سرکار کوم بینوں وا گوت کے کی مسل تو گہ حکم کرما کوٹ تک ان انگا کوم گے تہمت ابد اس کرے وے سرکار تک ان شر ای دائرہ گے کن کما نیمون تک ایک صف صف اگ نفوس فور وا کن اے دائرہ گ مس کے کر وا ف وا بے فلم وس پون مون دے نمس سگا فیمیدو ایکو نیومک گنس فواکما ریسو جمہوریہ ڈاکٹر محمد مویز ونی ویداولفا ریسو جمہوریہ ویرکما حوال وڈا گننوم گ کوریمس شرو ادائرہ منیمن کوروانکما ویداولوی ایگو تھون کوری گ سرکار تکون شرو ادائرہ کانکم گ نوفوس فورون نیومک گنوم گنوما ادائرہ گ بے فولون گ مشورہ تکا ایکو گ حالو تا ہودوا دیوانکما ایمنک فن ونی ویداولفا દિવે રાજ્યં ઇન્ટરનેશનલ રિન્યુએબલ એનર્જી એજન્સી આઈરેનાય કંડાળુવા દાયમી મંદુબક તોરિક ઇબ્રાહીમ આયન કુરવં રેસો જમહુરિયા ડોક્ટર મુહમ્મદ મુઇઝની મવાફી એમણિક ફાનવણી આઈરેનાય કંડાળુવા દાયમી મંદુબક તોરિક આયન કુરેવુમા રુહું હોદેવુમા રેસો જમહુરિયા મજલી હવણી ફોણવાફા می مسل دراسا کرما مرجیو کے خارجی گلنتو کے کمیٹی ونی فون وفا گانو نساسیا فورین سروس قانون کے دشم بین لگوامی جمعیت کا سفیرون این کوروما ریسو جمہوریہ مجلیو کے روحوں ہوتا ونچے ہے अन्ना हर काउंसिल तो के ब्लॉक ग्रांट दो करा फैसा के को तो का 1.5 बिलियन रुपया का डाल एफी माली वुजार एम विदाउट विदाउट के बजट तैयार को बजट एकुलवाले वे माली अहर फेशम के देमस तो स्कोरिंग रही तुंगे मजलिया हुशालन से कमा आदि काउंसिल तक दे हिले ही खंडेलुमा काउंसिल तो के बजट तैयार कुरमा बजट तंफीज कुरम का अमल कुराने को तो के उसूल उसूल आई गो वा को तो मते काउंसिल तक मेदुरास्ता बजट तैयार को ए वुजार एम हुशालन से हेने कमा کوری سرکار گ فینک کوپریشن اون اڈو سٹی گہیں یہ مشروط کے گ کرپشن مانی لونڈری نہ مقفہ وا گتن ہوری کان کان بلا تھوگی گیں ہنگوما فولون گے ہوشیلوما فولون نہ ہوشیلوما رےتوں گ مجلس گے مالیت کمیٹی نیم نیمم مجلس ہم فاس کوفی مالیت کمیٹی تھوگی گن ہن تھوگی گتن ہنگوما ادن نیم اف ونی فینک ان اڈو گہیں گا برانچ تکا پروجیکٹ تو گہ ہاس اڈٹ رپورٹ دراسا کرما فہوگا فینک گہ ہاس اڈٹ رپورٹ ونی ए कोऑपरेशन गे अड्डू ब्रांचो मशरूत हिंगी कुंफुन्या बोडित गेलुन तवा गुतकन वणी हामवेफा मिदिया हर आला बलारु मिया हर राज्य जियारे कुरा फतुरवेरिं गादा दुदान नुआने कमुगा फुरी हम यागीन कंगे बेकमा फतुरिर कमा मदनी उदुहुं तका बे वजीर मोहम्मद आमीन विदाळु एजे वजीर में विदाळु वी राज्य गे फतुरिर कम गे दायरा कुरेरु मा कुरमुंदा मसेकेत हिस्सा कुरवा पीएसएम न्यूज से दे विहास इंटरव्यू एगा फतुरिर कमा बेहे وزیر محمد امین ویداڑوی می دویرمتی گه ہنگورامہ کے سبون دنیا کے دتر فتر کے نظام بڑے تی لوڑن تکیں ایریرو اے گے اثر راجے وس کوفوا واکما ادمی کے سبب مولی احار کے نسبتن راجے کے فتر رکما لبے گیلن تک کڑ کرما ہاس اس کمے دیکیں گے نمسکے تے کور مندا کما وزیر فاہگ کرے وی مولڈس فوڈ اینڈ ڈرگ اتھارٹی کے ہدنی تی آم ایوس فہارے گہ ایوس پہ نوک کے گوتن الن اکلوالی بےحا بہ گوائد گہ ہمن ایفی می گوائد عمل کرم فشانی ان اکٹوبر موہ گہ 22 ون دھوم فشگیں میہار آم کوفوا بےحا بےہ گہ بےحا بہ آ گوائد گوس بیس اتر کرما گودن کرما وکم گہ عمل کرانے گوت تکے ونی کانڈالافا سیہی ہدمے دنم گہ گانون گہ دشون اکلوالی گوائد گہ بیس وکم گہ منگن تکے ونی کانڈالافا अलंग एकुलवाली गवायद गदशुं एमएफ डीए इन बेहे के कुतु गिंति कोफवा एवस बावते मोल्डिस फूड एंड ड्रग अथॉरिटी एमएफ डीए के हुदनेति आमु फिहार तो ग बहट्टा विकुमकी मना कमे अन्नहरु के फसते के